0: اور آپ استعمال کر رہے ہیں نہیں وائٹ ایج کے پروڈکٹس یا پھر ڈی اسکن بیوٹی پروڈکٹس, یہ بتانے کے لیے بھی آپ ہمیں کال کر سکتے ہیں. اور اس کے علاوہ جو ہے نا ہم بات کریں گے, اور اگر آپ بھی کال کر رہے ہیں تو بالکل آپ کی کال ہم پک کرتے ہیں. یہاں پر فرسٹ کال ہمارے پروگرام میں آ رہی ہے تو ہم ذرا پک کریں گے اور دیکھیں گے فرسٹ کالر کون ہمارے ساتھ موجود ہے. جناب ہلو, السلام علیکم.
1: وعلیکم السلام.
0: کیسے موجود آپ؟ چوندہ نا مانو کینجی دعا لگی تے دا مونجی دعا لگی تے بالکل وائی سو مونجی دعا تھو. اچھا دعا بے حال حوال کیڑا پروڈکٹ لگائی تھی کون لگائی تھی چھا کہو تھی لولی ورتی تھی تھوڑا یہ پار پتا دے جی مجھے خبر پہ تو واقعی لولی وٹھی آئی ہاں
1: ہلو
0: یہ نہ کر بابا یہ نہ کر دعا ڈس اچھا ٹاپک تے دعا چھا چوندی ٹاپک یہ کدی بنا وجہ تیار تھا کچھ مان جو شوق ہوں بنا وجہ ہی بس تیار تھن جو ونو گھر تو بس تیار لگا ویٹا ہوں یہ اچھا پہ ہاں نا ہاں چھو وڈا تھی ویا یہ چھو ہاں وڈا تھی ویا کل اچھی ویو چلو دعا کہڑے دوستن کی یاد کر دشمنن کے جو بھی سلام ہیں بس چلو دشمنن کے سلام دعا کے طرف سو تھینک یو سو مچ دعا تھی پروگرام میں کال کئی وائٹ ایج لولی کریم لگایا تھا نیکسٹ ٹائم تم کال کئی تو لازمی پوچھدم بابا نشانی بدھاؤ یہ اصل یقین کون کرنا آیا سمجھو تھا کالنگ نمبر ہے 0333212238 نیکسٹ کال ویٹ ٹو تھینک یو سو نیکسٹ کالر کے رسی سکٹ موجود ہے. ہلو السلام علیکم. لیلا خوشا صدقو ونا کڑا ظاہر تھیا خوش لگی پی آدی بھی خوش
1: آئی
0: بھی خوش پروگرام بدھو پہ لیلا چلو مجھے ٹاپک لیلا چوندی ٹاپک بلا وجہ تیار تھے شوق اتھے یا بس یہ
1: ہاں
0: تانا بدھ بدھ لیلا گھر جا تانا کھائی کھائی سدرا شو میں گانا بدھ نہ اچھا لیلا مجھے بدھاؤ تو وائٹ ایج جا کوئی پارک استعمال کیا ہے یا ڈی اسکن جا کوئی لگانے جو ارادو ہے یا منا
1: اچھا
0: ارادو ہے رمضان میں چلو واپسی تے ویلکم چاہوں تھا کہڑے دوستن کی یاد کرنی لیلا سلام ڈے مڑے کہیں گے یا بس بائے بائے کہوں ہاں
1: سلام تاسما رفسانا سلام
0: چلو تھینک یو سو مچ لیلا اصل پروگرام میں شامل لیلا پر ڈاڈی ماشاء اللہ سونی سٹھی سباجڑی چھوکری ہے ان کے علاوہ تمام پروگرام بدھو پیا جناب پروگرام میں تمام کال کرو پیا کالنگ نمبر ہے 0333212238 کدی کدی مجھے لگتا شاید میں نمبر غلط نہ بدھا وجہ پر سدائی صحیح ہوں یہ ساری کال دسوں گا سیکنڈ موجود ہے. ہلو السلام علیکم.
2: وعلیکم السلام.
0: کیڑا سا سیکنڈ موجود ہے؟
2: خان پاور کار کے سیون شریف خان رستم علی پاور.
0: اوکے رستم بھائی خوش آئے ہو. جی جی الحمد للہ. جی جی پروگرام بدھو پیا.
2: پروگرام بدھو پیا
0: ٹاپک تے تاں چھا چوندو
2: ٹاپک چوندو گانا کریم خرید کو کئی
0: चलो इहो बि ज़बरदस्त आहे. कहिड़नि दोस्तनि खे यादि कंदे ॿियो ॿुधायो, तव्हांजे घोट में मिली अथई वाइट एजी क्रीम या डी स्किन जी क्रीम?
2: न, असां मिले कोन थी हिते, असां शहर असांखा काफ़ी परे आहे.
0: जी, त पोइ तव्हांखे जेको नंबर प्रोग्राम ॿुधायां थी, हुन ते नंबर ते तव्हां राबितो कयो न, त तव्हांजे ॻोठ में अवेलेबल कराए छॾनि ॻाल्हि ई सवली. चलो चलो ठीकु आहे, दोस्तनि खे यादि करे वेठो. जी जी, फ़ाइज़ा त वैसे बि हलाईंदा आहियूं रोज़. ओके ओके, थैंक यू सो मच, तव्हां प्रोग्राम में कॉल कई. प्यारा भाउ, बिल्कुल सी कॉलिंग नंबर 0333221322 बिल्कुल सी कॉल की सी, आपकी कॉल हम अटेंड कर रहे हैं, आपसे बात करना चाहते हैं, आपसे जानना चाहते हैं कि क्या आप भी व्हाइट एज ब्यूटी प्रोडक्ट इस्तेमाल कर रहे हैं, क्या आप वो इंसान है जो डी स्किन ब्यूटी क्रीम का इस्तेमाल कर रहे हैं, बताएं जरा मुझे जल्दी जल्दी से. और इसके अलावा यहाँ पर आप लोगों की कॉल्स हम पिक करते हैं. कौन कॉलर हमारे साथ मौजूद है? हेलो, अस्सलाम वालेकुम. सफा मजे में. फारूक भाई, छा खुश आयो? माशाल्लाह माशाल्लाह, मां बि सफ़ा मज़े में आहियां. प्रोग्राम ॿुधो पिया? ओके, माना मां ख़ुशि थियां न त फारूक भाई मुंहिंजो प्रोग्राम ॿुधंदो
2: आहे.
0: चलो टॉपिक सफ़ा भलो. चलो ज़बरदस्त, मूंखे इहो ॿुधायो तबियत वग़ैरह सही अथव, ठीकु आहियो? हाणे वाइट एज जा प्रोडक्ट इस्तेमाल करण जे बारे में कोई इरादो वग़ैरह आहे? लवली क्रीम त वठिजो तव्हां ज़रूर.
2: लॻाईंदो आहियां हिननि जी,
0: चलो ज़बरदस्त माशाल्लाह, इहे सुठी ॻाल्हि आहे. लवली वारी जेका क्रीम आहे न वाइट एज जी, उहा बि ट्राए करे ॾिसजो. ॾींहं जो लॻाईंदा, ॾींहं जो लॻाए करे काॾे बि घुमण वञो, बस उन सां बि तव्हां लॻंदो त तव्हां बस रेडी आहियो काॾे वञण जे लाइ. चलो ज़बरदस्त, कहिड़नि दोस्तनि खे यादि कंदो प्यारो भाउ?
2: हुन खां पोइ अली रज़ा मुग़ल, इमरान अली मुग़ल, जेको आहे आफ़िस में ई मंगरियो, ऐं जेको
0: चलो ठीकु आहे, थैंक यू सो मच फारूक भाई, तव्हां प्रोग्राम में कॉल कई, मोहबतूं अवांजो प्रोग्राम ॿुधंदा आहियो ऐं एतिरी चाह मोहबत सां असांजी प्रोडक्ट जो इस्तेमाल बि कंदा आहियो. सो बिल्कुल जी कॉलिंग नंबर 0333221322 ही वारी कॉल ॾिसूं था, खेर सां गॾु मौजूद आहे. हलो, अस्सलाम वालेकुम.
2: वालेकुम सलाम, अॼु कैसे हो? ठीकु हो?
0: अलहमदुलिल्लाह ठीकु. कौन भाई हमारे साथ मौजूद है?
2: कुमार मेघवाल बात कर रहा हूँ, बाबू और डिस्ट्रिक्ट खरपार करते.
0: ओके प्यारे भाई, कैसे हैं? ठीक ठाक.
2: तो कटकट की आ रही है मीरपुर की.
0: हाँ, बस नेटवर्क का थोड़ा इशू होगा ना, नेटवर्क हाँ सही किथे भी न तो हले.
2: ढो
0: मसलो थी वो है. मुख्य बुधायो तो अज जो टॉपिक बुधो है.
2: अॼु जो टॉपिक विला वॼा
0: कोन कयूं. तव्हांजी सिंधी मूंखे माशाल्लाह ॾाढी सुठी लॻंदी आहे, जेके माण्हू अहिड़ी सिंधी ॻाल्हाईंदा जेके तव्हां ॻाल्हायो था. तॾहिं मां सिंधी में ट्राए कयो त तव्हां सां ॻाल्हायो. जी, ॿियो ॿियो मूंखे इहो ॿुधायो, तव्हां छा चवणु चाहियो था असांजे प्रोग्राम जे बारे में?
2: प्रोग्राम त तमामु तव्हांजो तमामु भलो आहे, तकरीबन कुझु सालनि खां ॿुधो पिया, पर सामान ईअं
0: पहिरियों दफ़ो तव्हांजी कॉल आई आहे. जी जी जी जी, कहिड़नि दोस्तनि खे यादि कंदो प्यारो भाउ?
2: जी, रुस्तम अली पवारा, मलिक मोहन बलोचा, मोहम्मद साले लगारिया, जोन कुमार कोहली, रामचंद मकानो, भई जेके ॿुधनि था सभिनी खे कोशिश हला. पर असांजे कलाम ॿुधाए जो माशर मंदर जो पाणी जी गोंद.
0: कहिड़ी कनासी तव्हां सां ॻाल्हायूं, पर शॉर्ट कमर्शियल ब्रेक जो थी वियो आहे, सो तव्हां खां इजाज़त वठूं था ऐं शॉर्ट कमर्शियल ब्रेक जी तरफ़ हलूं था. हुन खां अलावा तव्हांजो मोहबतूं, तव्हांजी चाह मोहबत सां प्रोग्राम ॿुधंदा आहियो ऐं उन खां अलावा वरी ओहिए वञी ओहिए मोटां थी. सो स्टे ट्यून्ड, स्टे कनेक्टेड एंड कीप लिसनिंग 88 नेटवर्क सुंदरी प्रोग्राम.